0: ہمارا ٹیلی فون نمبر ہے 2960445 اور کوڈ ہے 0657. تو آپ بھی جڑ جائیے ہیلو من بھاون کاریکرم سے.
1: ہیلو ڈاکٹر,
2: آکاشوانی جمشید پور کا لائیو فون ان کاریکرم.
1: ہیلو ڈاکٹر,
2: سنیے ہر ماہ کے آخری بدھوار کو رات 8 بجے سے ایف ایم 102.4 میگا ہرٹز پر وشیشجوں سے کیجیے باتیں لائیو کاریکرم کے دوران اور پائیے اپنی سمسیاؤں سے ندان. تو کال کیجیے ساتھیوں 0657-2960445 پر. نمبر ایک بار پنہ سنیے 0657-2960445 اور باتیں کیجیے لائیو ڈاکٹر کے ساتھ.
3: जलवायु और समानता, यह यूनेस्को का संदेश है. जलवायु परिवर्तन दुनिया भर में असमानता को और बढ़ाता है. कोई व्यक्ति कितना प्रभावित होगा यह उसकी आय, लिंग, उम्र, शिक्षा और सेहत पर निर्भर करता है. अमीर देश और अमीर लोग खुद को ज्यादा सुरक्षित रख पाते हैं, जबकि गरीब लोग जो सबसे कम प्रदूषण करते हैं उन्हें सबसे ज्यादा नुकसान उठाना पड़ता है. देशों के अंदर भी सामाजिक आवास, स्वास्थ्य सेवा और आपदा योजना जैसे कदम जरूरतमंदों की रक्षा करते हैं. दुनिया में असमानता को बढ़ाने से रोकने के लिए उचित धन सहायता और संसाधनों का सही बंटवारा बहुत मायने रखता है. यहाँ एक रोचक जानकारी है, दुनिया की सबसे अमीर 1% आबादी के पास दुनिया की 43% समा